0: والصلاة القائمة، آت محمدا الوسيلة والفضيلة، وابعث مقاما محمودا الذي وعدته.
1: FM 107 پیغام.
2: یہ دنیا کی زندگی آزمائشوں کا سمندر ہے، کسی سے لے کر آزمایا جاتا ہے تو کسی کو بے تحاشا دے کر آزمایا جاتا ہے، بس کہیں صبر تو کہیں شکر کی آزمائش ہے. صبر و شکر لازم و ملزوم ہے، جہاں شکر ہو وہیں صبر بھی ہوتا ہے، اسی طرح جہاں صبر آ جائے وہاں شکر بھی آ جاتا ہے. اللہ تعالیٰ ہم سب کو صبر و شکر کرنے کی توفیق عطا فرمائے.
1: پیغام آن FM 107. آپ نے سنا ہمیں آن ایئر، ناؤ فالو اس آن فیس بک اینڈ انسٹاگرام @ FM 107 قطر. دل سے دیسی.
3: سو یار بڑا اچھا ہے، میں کیسے نہیں گیا، مجھے بھی پڑھتے پڑھتے بہت وہ لگ رہا ہے، برا لگ رہا ہے یار، میں کیسے نہیں گیا، جانا پڑے گا بھائی، جانا پڑے گا. تو گیمرز، یہ ایونٹ ہم لوگوں کو مد نظر رکھتے ہوئے ہے، یہاں کا ضرور سب ہے. انفیکٹ جو کیجوئل گیمرز ہیں وہ بھی واک ان کر سکتے ہیں، واک ان گیمنگ ایکسپیرینس رکھا گیا ہے، کوئی اس کے لیے پہلی بکنگ کی کوئی ضرورت نہیں، یو جسٹ واک بائی دی ٹکٹس اینڈ جسٹ سٹ اینڈ انجوائے. اس کے علاوہ جو ٹیمز میں کھیلنا پسند کرتے ہیں ان کے لیے ای اسپورٹس ٹورنامنٹس بھی ہیں، ریگولر ٹورنامنٹس ہیں جو ملٹیپل گیمز سے ہوتے ہوئے جائیں گے، وننگ پرائزز بھی رکھے گئے ہیں، ایجوکیشنل گیمنگ ورک شاپس بھی ہیں، انٹریکٹیو کلاس روم اسٹائل ورک شاپ رکھے گئے ہیں جہاں پہ آپ گیمز کے بارے میں پڑھیں گے، لٹریسی، گیم لٹریسی کیا ہوتی ہے، ای اسپورٹس کے فنڈامنٹلس کیا ہیں، ڈیجیٹل اسکل کتنی ضروری ہے، ان تمام چیزوں کے بارے میں بات ہوگی. اینڈ accessibility اور community کا بہت خیال رکھا گیا ہے. It is actually designed to be inclusive and community driven. تو اس لیے ہر کسی کے لیے یہاں پر جگہ ہے. آپ casual gamer ہیں، ٹیم میں کھیلتے ہیں، یا پھر آپ ایک regular gamer ہیں میری طرح، ہر بیک گراؤنڈ سے، ہر جگہ سے پلیئرز یہاں پر آ سکتے ہیں. They can experience different levels and use their abilities. تو سنڈے، منڈے، وینسڈے، تھرسڈے صبح کے 9 سے شام کے 7، ٹیوزڈے کو یہ بند رہے گا، دھیان رہے ٹیوزڈے اٹ از کلوزڈ، فرائیڈے دوپہر کے 1:30 بجے سے شام کے 7 بجے تک. دس ول بی ان 321 قطر اولمپک اینڈ اسپورٹس میوزیم. اوکے جی، اس کے بعد آگے بڑھے ہیں تھوڑا سا، تو اس کے بعد ہے فٹ آئی لینڈ رن کلب، ایک اور ایئر کنڈیشن جگہ جہاں پہ آپ بھاگ سکتے ہیں. تو یہ بھی اسپائر ڈوم میں، زیادہ اس کے بارے میں بات نہیں کروں گا، یہ الگ سے رکھی گئی ہے، 9 اگست سے 30 ستمبر تک ہے. اینڈ یو کین بی اے پارٹ آف دس ون ایز ویل، کیونکہ میں آلریڈی اس کے بارے میں مینشن کر چکا ہوں تو دوبارہ اس کے بارے میں نہیں مینشن کروں گا، مگر ناؤ آئی ایم گوئنگ ٹو مینشن اے ویری اسپیشل تھنگ. سہل، قطر انٹرنیشنل ہنٹنگ اینڈ فیلکنز ایگزیبیشن 2026 ہر سال ہم کور کرتے ہیں، اور اس بار اس کا ایک نیا ایڈیشن آ رہا ہے. دس ول بی دا 10th ایڈیشن آف سہل قطارا انٹرنیشنل ہنٹنگ اینڈ فیلکنز ایگزیبیشن 2026. یہ 8 ستمبر سے شروع ہوگا اور 12 ستمبر تک چلنے والا ہے. دس ول بی اے ویری ویری نائس ایونٹ یٹ اگین، آئی ایم پریٹی شور. اور اس بار بھی دکھایا جائے گا کہ ہیریٹیج کو، اوتھینٹسٹی کو، انوویشن کو اور آج کی کلچر کو ایک ساتھ کیسے ملایا جاتا ہے. بھائی یہ پورے ریجن کا سب سے مین ایونٹس میں سے ایک ہے، اور سارے کے سارے اکوپمنٹس، ایک ایک چیز یہاں پر نظر آئے گی، لیٹسٹ پروڈکٹس ہیں، اسپیشلائز سروس ہیں جو دکھاتی ہیں کس طریقے سے قطر لیڈ کرتا ہے وین اٹ کمس ٹو فیلکنری ایگزیبیشن. اور رجسٹریشن بھی اوپن ہے اس کے لیے. تو 10th ایڈیشن آف سہل قطارا انٹرنیشنل ہنٹنگ فیلکنس اینڈ ہنٹنگ اینڈ فیلکنس ایگزیبیشن کے لیے ابھی بھی رجسٹریشن اوپن ہے، سو یو کین بی اے پارٹ آف اٹ. حالانکہ یہ ایونٹ 8 ستمبر سے 12 ستمبر کے بیچ میں ہوگا، ٹھیک ہے. اینڈ اس کے علاوہ آگے بڑھتے ہیں. اب ہے اگلا پی ایس جی اکیڈمی سمر پروگرام 2026، یہ بھی جاری ہے یو ڈی ایس ڈی طارق بن زائد اسکول میں. یہ 28 جون سے شروع ہوا تھا اور 27 اگست کو ختم ہوگا. یہ ایک چھوٹا ایونٹ ہے لیکن بڑا کام کا ہو سکتا ہے بچوں کے لیے جو اس میں حصہ لینا چاہتے ہیں، صبح کے 9:30 سے شام کے 7:15 بجے تک. سو یا دس واز دا اسکول، سو میں نے کہا یہ میں چلتے چلتے مینشن کر ہی دوں، بیکاز یہ بھی ضروری ہو سکتا ہے کسی کے لیے. اس کے بعد ذرا آگے بڑھیں گے، ایک بہت شاندار خاتون پرفارم کرنے والی ہیں، مینٹلسٹ سہانی شاہ ول بی لائیو ان قطر. سہانی شاہ کا بہت سارا مٹیریل آپ نے آلریڈی دیکھ لیا ہوگا، ریسنٹلی انہوں نے رفتار کے ساتھ پرفارم کیا جو ریپر رفتار ہیں، اور اس بار سہانی شاہ آ رہی ہیں قطر نیشنل کنونشن سینٹر میں، ہال 1 میں شی از گوئنگ ٹو پرفارم. 25 ستمبر کو آ رہی ہیں وہ، شام کے 5 بجے سے شام کے 7 بجے تک. اس کے بھی ٹکٹس آپ آن لائن خرید سکتے ہیں، ویسے پر پرسن آئی ہرڈ 100 قطری ریال ہے، سو اس کے لیے آپ کو ویلڈ قطری آئی ڈی چاہیے، और एक ड्रेस कोड प्रॉपर हो, अबायाज आर परमिटेड ऑफ कोर्स. जो बच्चे हैं एज ग्रुप 5 साल के या नीचे के, वो फ्री ऑफ चार्ज आ सकते हैं, लेकिन उन्हें जो है अपने माँ बाप के गार्जियन की गोद में बैठना होगा. बाकी जो स्टॉल्स हैं खाने पीने के वो लगाए जाएंगे. बट मेंटलिस्ट सुहानी शाह के बारे में अगर आपने नहीं सुना है सो गो एंड सी हर, बिकॉज उनकी वीडियो बड़े कमाल की. सो या इसके अलावा आगे बढ़ेंगे एक और बहुत बहुत मेन इवेंट विच इज कॉल्ड दोहा ज्वेलरी एंड वॉचेस एग्जीबिशन 2026. ये भी आने वाला है अगले महीने और इसकी तारीख जो है इस बार सितंबर में रखी गई है, 28 सितंबर से 3 अक्टूबर के बीच में. बहुत बड़े बड़े बॉलीवुड स्टार्स भी इसके एम्बेसडर बन चुके हैं. आई एम रियली होपिंग कि इस बार भी कोई ना कोई बॉलीवुड से हो, पर कौन होगा ये नहीं कह सकते. 28 सितंबर से 3 अक्टूबर तक ये इवेंट चलेगा, दोहा ज्वेलरी एंड वॉचेस एग्जीबिशन 2026. रजिस्ट्रेशन रिक्वायर्ड है, हालांकि रजिस्ट्रेशन के वो सब कुछ फ्री है, यू डोंट हैव टू पे एनीथिंग एट ऑल. कतर कैलेंडर ने अनाउंस की थी नई डेट्स, क्योंकि डेट्स इसकी एक बार चेंज हो चुकी है. ओरिजिनली ये अप्रैल में होने वाला था, मगर इस बार इसे चेंज करके सितंबर की तरफ कर दिया गया. बाकी डिटेल्स धीरे धीरे जैसे आती रहेंगी मैं आपको बताता चला जाऊंगा. सो डोंट यू वरी अबाउट इट, मैं है ही ना आपके साथ. मगर होता क्या है इसमें, इसमें जितने भी मॉडर्न इनोवेशन है, लग्जरी वाले बड़े कैसे समझाऊं, आई डोंट वांट टू कॉल देम महंगा, ये समझिए लग्जरी जो लगता ना भाई, ये तो देखते ही रईस लग रही है चीजें, अमीरों वाली चीज लग रही है, वो वाली चीज है. एंड दोहा ज्वेलरी एग्जीबिशन, दोहा ज्वेलरी एंड वॉचेस एग्जीबिशन रीजन का सबसे प्रेस्टिजियस और लग्जरियस इवेंट इसलिए कहलाता है. सो आई एम रियली रियली प्राउड टू टॉक अबाउट दिस येट अगेन. आई हैव बीन टू ऑल द एग्जीबिशन और आज से जितने भी बार मैं इस एग्जीबिशन में गया हूँ, इट इज जस्ट सुप्रीमली लग्जरियस और इसका हिस्सा जरूर जरूर बनिए. इट एक्चुअली ये जो इवेंट है ये ऑफर भी करता है ना आपको, यू विल सी क्रिएटिविटी, इनोवेशन और जो क्राफ्टमैनशिप है. आप सोचेंगे ये किया कैसे होगा, तो ये एग्जीबिशन सिर्फ हमारे आपके देखने के लिए नहीं है, बट इट ऑल्सो प्रोवाइड्स अ प्लेटफॉर्म ये उन लोगों के लिए जो अपने ब्रांड्स को रिवील करना चाहते हैं या अपने लेटेस्ट प्रोटोटाइप्स जो शायद मार्केट में नहीं उतारे, बट यू नेवर नो कि मार्केट में उतरेंगे तो तहलका मचा देंगे, तो ऐसे प्रोडक्ट्स भी वो लोग सामने रखने वाले हैं. सो दिस इज गोइंग टू बी रियली रियली रियली स्पेशल. On that note, Qatar 2026 के बिल्कुल मैं आखिर में आ चुका हूँ. This is the climax of the show. मगर social media handles FM107 Qatar, FM107 Qatar इस नाम से हर जगह मौजूद हैं. Please, please get in touch with us. और आप भी कुछ कहना चाहें, मुझे ढूंढना चाहें, सुदुहा वाला कबीर के नाम से आप ढूंढ सकते हैं. कोई ऐसा इवेंट है जिसमें आप गए हों, आप हिस्सा बने हों, आप बताना चाहते हैं तो जरूर बताइएगा. 666-22107 ये नंबर है, आप शो में पार्टिसिपेट कर सकते हैं जो बाकी लाइव शोज हैं, या फिर आप सोशल मीडिया के जरिए भी जुड़ के बता सकते हैं. But yet again, as I mentioned at the very beginning, अगर स्टेकेशन का आपने सोच लिया है तो सिर्फ सोच ही नहीं, एग्जीक्यूट भी कर लीजिए, बिकॉज अगस्त के बाद ये ऑफर्स नहीं रहेंगे एंड सिर्फ पछतावा रह जाएगा. ठीक है जी, तो ये बताना मेरा फर्ज है. बाकी जो नए नए आए हैं कतर में, वेलकम टू कतर. आई होप ये शो आपके काम आया हो. दिस इज दोहा वाला कबीर साइनिंग ऑफ. अपना ख्याल रखिएगा, क्योंकि आप बेहद बेहद जरूरी हैं. मास्सलाम.
4: Qatar 2026, Qatar 2026.
5: आप सुन रहे हैं FM 107.
6: दिल से देसी.

0: करे और वो दरअसल पुलिस की जो वर्दी है उसमें ना हो, ऑफिशियल यूनिफॉर्म में नहीं हो, तो आप उससे यानी आइडेंटिफिकेशन कार्ड दिखाने के लिए कह सकते हैं। तो ज़रूर कहिएगा ताकि आपको इस सिलसिले में क्या हो जाए, यकीन हो जाए कि हाँ ये जो है ना पुलिस है। और अगर वो आपको वो कार्ड वगैरह आइडेंटिफिकेशन कार्ड जो भी है आईडी कार्ड तो वो ना दिखाए तो आप उसको रेस्पॉन्स न करें और आप पुलिस को 999 पर ज़रूर रब्ता करके उन तक ये बात पहुँचा दीजिए। तो ये तो हो गई बात, मज़ीद हम वजाहत के लिए उनसे ये बात भी कह रहे थे कि बाज़ औक़ात हम देखते हैं कि लोग इस तरह मुख्तलिफ ऐप वगैरह से फ़ोन कर रहे होते हैं, ये बताते हैं कि भाई वीडियो कॉल में भी आ जाते हैं कि हम इस जिहाद से हैं, तो वह आपसे पासवर्ड वगैरह या जो भी है आपके बैंक नंबर वगैरह मांग रहे होते हैं। तो दरअसल उन्होंने इस बात की वजाहत पेश की कि ये जो भी वजारत दाखिला के इदारे हैं ये आपको किसी तत्बीकात और ऐप्स वगैरह से रब्ता कभी भी नहीं करेंगे। तो इस तरह के कोई भी रब्ता हो आप भरा साथ साथ आप इसको इग्नोर कीजिए, इसकी कोई यानी मुमकिन है ही नहीं कि ये वो आपको किसी ऐप वगैरह से कॉल करें, बल्कि अगर वो आपसे कॉल करना चाहते हैं ये तो बरह रास्त आपको बुलवाएंगे तो फिर आप के साथ उनके जो ऑफिशियल नंबर है वो उससे रब्ता करेंगे जो उनके वो ऑफिशियल फ़ोन नंबर है। तो और आप सब जानते हैं कि वज़ारत दाखिला का नंबर क्या है, वो दर नंबर के कुछ अपने कोड्स हैं, तो वो कोड अगर है तो फिर सही समझिए कि हाँ ये इस नंबर से उन्होंने कॉल किया। फिर भी यानी बराह रास्त फ़ोन कॉल ये एक अलग बात है और उनके अपने जो महदूद मुख्तस जो अरकाम है उसी से, और कभी भी ये ऐप वगैरह से आपको कॉल नहीं करेंगे। तो ये बात आप जहन नशे कर लीजिए और इस तरह के किसी भी कॉल्स वगैरह के साथ आप कभी भी रिस्पांस न कीजिए, इग्नोर कर दीजिए साथ साथ, यानी बात सुनने की भी ज़रूरत नहीं। अच्छा जी, मज़ीद आगे बढ़ेंगे और हम अब मेहमान से पब्लिक प्लेस में तस्वीर फ़ोटो वगैरह लेने के हवाले से पूछेंगे कि इसकी क्या अदाब व ज़वाबित हैं। سعادة الملازم أول صحيم عبد الله من إدارة البحث الجنائي التابع لوزارة الداخلية ودولة قطر، سؤال بخصوص التصوير في الأماكن العامة، ما الضوابط التي ينبغي مراعاتها عند التصوير في الأماكن العامة؟
1: صحيح أخوي طلحة، يسمح التصوير في الأماكن العامة لكن مع ضرورة تجنب تصوير الأشخاص أو الممتلكات الخاصة دون الحصول على إذن من أصحابها، كما ينبغي منع تصوير مباني الحكومية، أيضا المواقع الحساسة، أيضا المواقع التي يحضر فيها التصوير دون الحصول على إذن من الجهات المعنية.
0: جميل جميل جميل. يعني بصفة عامة التصوير في الأماكن العامة مسموح، نعم. لكن إذا حد يعني يعترض أو شيء عنده خصوصية وكذا لازم يعني
1: هو التصوير في الأماكن العامة مسموح، لكن أنك تتأكد أنك ما تطلع الأشخاص اللي مش مثلا ما استأذنت منهم أو مش ما تعرفهم، مثلا ما تجي تصور مثلا في مكان عام وتطلع في الخلفية أشخاص هم مش حابين أنهم يطلعون، فكل شخص له خصوصيته.
0: جميل جميل.
1: فأنت كذا أنت تعرضت لخصوصيته وهو مش سامح لك أن أنت تصوره في المكان الفلاني أو تنشر صورته.
0: واضح واضح.
1: فالأفضل أنك إذا بتصور في الأماكن العامة أنك تتجنب أنك تطلع الأشخاص اللي أنت ما تعرفهم، وأيضا
0: مراعاة لخصوصيتهم يعني.
1: صحيح. أيضا الممتلكات الخاصة يعني الأفضل أنك تستأذن قبل لا أنك تصورها أو تنشرها. أيضا اللي هو مثل ما قلنا اللي هي المباني الحكومية مواقع الحساسة، هذه من المواقع اللي يحضر فيها التصوير.
0: واضح واضح. جزاكم الله خير. السلام عليكم. فرست لفتنت سحيم عبد الله ہمارے ساتھ ہیں، ان سے ہماری گفتگو ہو رہی ہے، ان کا تعلق کے انویسٹیگیشن ڈپارٹمنٹ سے، اور ان سے ہمارا یہ سوال تھا کہ پبلک پلیسز میں اگر آپ تصویر کھینچتے ہیں تو اس سلسلے میں کیا ضوابط ہیں. انہوں نے ہمیں بتایا کہ پبلک پلیسز میں اوور آل یہ بات تو یہ کہ آپ تصویر وغیرہ لے سکتے ہیں، اس کی اجازت ہے، لیکن کچھ ایسی ضوابط ہیں جیسے ریاست قطر میں یہاں اس پر کافی اہمیت دی جاتی ہے، پرائیویٹ جو آپ کی پراپرٹی ہے کی بات کر لیں یا دوسروں کی جو خصوصیت ہے، جو پرائیویسی ہے، اس کا کافی لحاظ رکھنا ہے. یہ ہم اپنے ملک کی طرح نہ سوچیں، کیونکہ یہاں प्राइवेट प्रॉपर्टी प्राइवेसी की जो बातें होती हैं इसकी काफ़ी

0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें, आज ही राबता करें हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
1: कुरान को समझने के लिए आसान कर दिया गया है, अलबत्ता हर शख्स अपनी समझ और तलब के मुताबिक इससे फैज हासिल करता है, मगर जो भी कुरान की सोहबत में बैठे वो खाली हाथ नहीं लौटता। इंसान इस नूरे हिदायत से मरहला बा मरहला कुछ ना कुछ हासिल करता रहता है, यहाँ तक के वो ऐसे मानी और हकाइक तक पहुँच जाता है जो अकलों को हैरत में डाल देते हैं। तिलावत, तदब्बुर और फहमे कुरान के एक खूबसूरत सफर में शामिल हो जाइए तलहा अशरफुज़्ज़मान के साथ। प्रोग्राम तहफीमुल कुरान।
2: अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु। प्रोग्राम तहफीमुल कुरान के आज के इस हलके में आप सबका खैर मकदम है। आज की गुफ्तगू एक ऐसे मौजू से शुरू होती है जो हमारे ज़माने में हर उम्र के इंसान के लिए नहायत अहम है, और वो है अल्लाह पर हकीकी भरोसा, तवक्कुल, तवक्कुल अला अल्लाह। आज बहुत से लोग मुस्तकबिल से डरते हैं, क्या होगा, नौकरी रहेगी या नहीं, बच्चों का क्या बनेगा, सेहत कैसी रहेगी, हालात किस तरफ जाएंगे। ये मुसलसल खौफ इंसान के अंदर एक ऐसी बेचैनी पैदा करता है जो उसे हाल में भी सुकून से नहीं जीने देती। लेकिन कुरानी तरबियत इंसान को ये सिखाती है कि मुस्तकबिल तुम्हारे हाथ में नहीं, मगर तुम्हारा रब उससे बेखबर भी नहीं। अल्लाह फरमाता है, अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम, वमन यतवक्कल अलल्लाहि फहुवा हस्बुह। यानी जो अल्लाह पर तवक्कुल करे अल्लाह उसके लिए काफ़ी है। तो यहाँ फहुवा हस्बुह एक गैर मामूली इत्मीनान देता है। गोया इंसान अपने हिस्से की कोशिश तो करता है, प्लानिंग करता है, वसाइल इख्तियार करता है, मगर दिल के अंदर ये फैसला कर लेता है कि अब नतीजा अल्लाह के हाथ में है। और इसी मकाम पर एंजाइटी आहिस्ता आहिस्ता ट्रस्ट में बदल जाती है। तवक्कुल का मतलब हाथ पर हाथ रखना नहीं, बल्कि तवक्कुल तो कहते हैं कि अमल तुम्हारा हो मगर एतमाद अल्लाह पर हो। अगर एक तालिबिल्म बचपन ही से इस तसव्वुर के साथ परवान चढ़े तो वो मुस्तकबिल से खौफ सदा हर मुश्किल में बिखर जाने वाला इंसान नहीं बनेगा। वो जानता होगा कि मेरे पास रिस्पॉन्सिबिलिटी है मगर कम्प्लीट कंट्रोल नहीं, और यही फ़र्क इंसान को नफसियाती तौर पर मजबूत बना देता है। यही वजह है कि अगर कुरानी तरबियत में मज़कूरा जो सिफ़ात हैं, ये सिफ़ात हकीकत में अगर एक तालिबिल्म के अंदर उतर जाए तो वो गोया चलता फिरता कुरान बन सकता है। उम्मुल मोमिनीन आयशा रज़ियल्लाहु अन्हा ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के अखलाक के बारे में फरमाया, कान खुलुकुहुल कुरान, यानी आप सल्लल्लाहु अलैहि वसल्लम का अखलाक कुरान था। इसका मतलब ये है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की शख्सियत में कुरान दिखाई देता था, आपके सब्र में, आपके अदल में, आपके रहमत में और आपके फैसलों में कुरान ही दिखाई देता था। सामने कराम, कुरानी तरबियत के हवाले से पिछले कई हलकों में हमारी गुफ्तगू हो रही है, और जब हम तरबियत की बात करें तो वहाँ तालिबे इल्म या तलबा की बात तो ज़रूर आ जाती है। मज़ीद आज के दौर में जितने चैलेंज हैं, इन चैलेंज को देखते हुए हर वालदेन अपने बच्चों को लेकर परेशान हैं कि इनकी कैसे तरबियत की जाए। सामने कराम, हम आजकल फिज़िकल इम्यूनिटी का बहुत ख्याल रखते हैं, बच्चों को वैक्सीन दी जाती है, सेहत का ख्याल रखा जाता है, ग़िज़ा की निगरानी होती है, ये सब ज़रूरी और अहम है। लेकिन सवाल ये है कि नफसियाती क़ुव्वत मुदाफ़ात, ये नफसियाती जो इम्यूनिटी है ये कहाँ से आएगी, एक बच्चा रिजेक्शन बर्दाश्त करना कहाँ से सीखेगा। मुस्तकबिल का खौफ, नाकामी, माशरती दबाव, इन सब के मुकाबले में उसे इनर स्ट्रेंथ कौन देगा। कुरान इसके लिए एक मुकम्मल निज़ाम देता है। तवक्कुल उसे मुस्तकबिल के खौफ से बचाता है, शुक्र उसे महरूमी के एहसास से बचाता है, इसी तरह यकीदा के असल खौफ सिर्फ अल्लाह का है उसे लोगों की धमकियों और सोशल प्रेशर से मजबूत बनाता है। اور یہ سب مل کر سائیکولوجیکل ایمیونٹی پیدا کرتے ہیں۔ قرآن انسان کو مینٹل ایمیونٹی بھی دیتا ہے، یعنی صرف نفسیاتی نہیں عقلی یا مینٹل ایمیونٹی بھی اس قرآن کے ہدایات میں موجود ہے۔ یعنی قرآن یہ نہیں سکھاتا کہ جو سب کہہ رہے ہیں وہی صحیح ہوگا، بلکہ بار بار دلیل مانگتا ہے، قل ہاتوا برہانکم، اپنی دلیل لاؤ۔ یعنی قرآنی انسان سوچتا ہے، پرکھتا ہے، پھر فیصلہ کرتا ہے۔ وہ کسی مشہور شخصیت، کسی ٹرینڈ، کسی میجورٹی یا کسی سلوگن کے پیچھے صرف اس لیے نہیں چلتا کہ سب چل رہے ہیں۔ یہ انٹلیکچوئل ایمیونٹی ہے۔ اب یہاں ایک اہم سوال پیدا ہوتا ہے کہ اگر ہم قرآنی تربیتی ماڈل کی بات کر رہے ہیں تو کیا اس کا مطلب یہ ہے کہ بچے صرف قرآن پڑھیں اور میتھمیٹکس، کیمسٹری اور باقی علوم چھوڑ دیں؟ نہیں، کبھی بھی نہیں۔ فرق یہ ہے کہ نالج اور تربیت دو الگ لیئرز ہیں۔ معرفتی سطح پر بچے کو زبان بھی سکھائی جائے، ریاضی بھی، سائنس بھی، ٹیکنالوجی بھی، تاریخ بھی، اور جو ضروری سکلز ہیں وہ بھی سکھائی جائیں، لیکن ان سب کے نیچے ایک تربیتی فاؤنڈیشن ہونا چاہیے۔ یہی وہ فرق ہے جو ایجوکیشن اور فارمیشن کے درمیان ہے۔ بعض لوگ کہتے ہیں کہ تربیت تو گھر کی ذمہ داری ہے، اسکول کا کام صرف تعلیم دینا ہے، لیکن حقیقت یہ ہے کہ بچہ اپنی زندگی کا ایک بہت بڑا حصہ اسکول میں گزارتا ہے۔ وہاں کے اساتذہ، ماحول، دوست، ڈسپلین، کمپٹیشن اور ویلوز اس کی شخصیت پر گہرا اثر ڈالتے ہیں۔ اس لیے اسکول یہ نہیں کہہ سکتا کہ ہم صرف نالج دیتے ہیں، کیریکٹر ہماری ذمہ داری نہیں۔ اسکول بچے کی شخصیت تشکیل دیتا ہے، چاہے اسے اس کا احساس ہو یا نہ ہو۔ اب یہاں یہ بات آ جاتی ہے کہ بچوں کی پرسنالٹی فارمیشن یہ انٹینشنل ہے یا ایکسیڈنٹل۔ قرآنی ماڈل تو ہمیں یہ کہتا ہے کہ اسے انٹینشنل بناؤ۔ مزید اس سلسلے میں والدین کا کردار بھی سب سے اہم ہے۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، کلکم راع و کلکم مسئول عن رعیتی، تم میں سے ہر شخص نگہبان ہے اور ہر شخص سے اس کی رعیت کے بارے میں سوال ہوگا۔ یعنی والدین یہ نہیں کہہ سکتے کہ ہم نے بچے کو بہترین اسکول میں ڈال دیا، اب ہماری ذمہ داری پوری ہو گئی۔ نہیں، والدین کو سب سے پہلے خود قرآنی تربیت کے ان اصولوں کو سیکھنا ہوگا، خود اپنے اندر منفی صفات کم کرنا ہوں گی، خود شکر، صبر، توکل، عدل، دیانت، ذمہ داری، عاجزی اور خیر خواہی پیدا کرنی ہوگی۔ آج ایک بڑا مسئلہ یہ ہے کہ والدین بچوں کے مستقبل کے لیے بہت فکر مند ہیں، مگر اکثر یہ فکر صرف کیریئر تک محدود رہ جاتی ہے۔ کون سا اسکول، کون سی لینگویج، کون سی یونیورسٹی، کون سا پروفیشن، یہ سب اہم ہیں، لیکن سوال یہ بھی ہونا چاہیے کہ میرا بیٹا بڑا ہو کر کیسا انسان بنے گا؟ کیا بہن بھائیوں سے جڑا رہے گا؟ کیا اس کے اندر فیملی رسپانسبلٹی ہوگی؟ کیا وہ اپنے رب کے سامنے جواب دہ یا جواب دہی محسوس کرے گا یا نہیں؟ بعض والدین تو فخر سے کہتے ہیں کہ میرا بچہ فلاں معروف انٹرنیشنل اسکول میں پڑھتا ہے۔ ٹھیک ہے، یہ اچھی بات ہو سکتی ہے، لیکن اگلا سوال یہ بھی ہونا چاہیے کہ وہاں اس کی تربیت کس سمت ہو رہی ہے، وہاں اسے کس قسم کی ویلوز مل رہے ہیں، اس کی فرینڈشپس کیسی ہیں، اس کا ایٹیٹیوڈ والدین کے ساتھ کیسا بنتا جا رہا ہے۔ اگر یہ سوال نہ پوچھے جائیں تو ہم ایک بہت بڑا حصہ نظر انداز کر رہے ہوتے ہیں، اور بعد میں وہی والدین شکایت کرتے ہیں کہ بچہ ہماری بات نہیں سنتا، بھائی بہن سے تعلق نہیں رکھتا، والدین کے حقوق کا احساس نہیں۔ یاد رکھیے، آپ جو بیج بوتے ہیں وہی فصل نکلتی ہے۔ کھجور بو کر سیب کی امید نہیں کی جا سکتی۔ مزید ایک اور پہلو یہ بھی ہے کہ معلومات کی